0: What do you do to help others feel they belong here?
1: म यहाँ 15-16 वर्षदेखि नेपाली समाज आल स्प्रिङ्सको फाउन्डर मेम्बरको नाताले हाम्रो संस्थालाई अझै बलियो र सुदृढ कसरी बनाउने हाम्रो भाषा संस्कृति र चाडपर्वहरू मनाउन सहयोग गर्दै आइरहेको छु त्यस्तै म मल्टिकल्चर कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलियाको अध्यक्षको नाताले गत झन्डै 10 वर्षदेखि नै यहाँका नयाँ बासिन्दाहरू नयाँ आप्रवासी माइग्रेन्ट्स समूहहरूलाई उनीहरूको यहाँ बसिबसाउ गर्ने यहाँको समाजमा भिजाउने र उनीहरूलाई एक किसिमको नयाँ अवसरहरू दिलाउने र त्यस्तै हाम्रा नयाँ माइग्रेन्ट्सहरू आप्रवासीहरूको चाहना उनीहरूको लागि चाहिने आवश्यकताहरूको आवाज उठाउँदै यहाँको हरेक स्तरका सरकारहरू संघीय

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनमा यसलाई छोड्न जाने लस्करे, म पनि लागेँ
1: हल्ला नगर दाई।

शाखाहरू झिमिक गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे, र बत्ती पनि आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग दिनु अनेक न्यु खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि भुलाइन्छ पनि।

0: नमस्कार सम्पूर्ण दर्शक तथा श्रोताबिनहरूलाई, म अलमडाको तर्फबाट
1: नमस्ते, म जनक ताम्राकार।
0: भर्खरै जनकजीको स्वरमा रहेको यो गीतलाई त अवश्य पनि तपाईँहरूले मन पराइदिनु भयो होला। अब आउँदा दिनहरूमा पनि हामी यस्तै यस्तै गीतहरू लिएर आउने प्रयास हाम्रो जारी नै हुनेछ। त्यतिन्जेलको लागि लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गर्न चाहिँ नभुलिदिनु होला।
1: हेर्दै रह, सुन्दै रह, माया झन्कठा, धन्यवाद।